संपूर्ण व्यवस्था भाई सुख स्वास्थ्य तथा

0: आयो श्रेष्ठ दुर्घटना आयो
1: हमें समय लागे सबै तपाईंकै चिर परिचित श्रेष्ठ एक दुर्घटना विभिन्न किसिमका हिन्दी बालिका दिव्यजनहरू आइसकेको छ।
0: टोली जातमा सुरक्षा र कल्टोरी उना चाट र मोरङ्गी केराउ लोकल केराउ सिक्किम अर्क केराउ चना राजमा बसिम घाँस गहुँ च्याउको बिउ पातको बिउ र सुनको बिउ विभिन्न जातका प्रकारका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोफेट बाँसवाडी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्व सडकमा
1: साथै विजय दशमी श्रीमती पावली र छठ पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

चालकहरूको सुरुमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनः सञ्चालन भएपछि अब चाड पर्व सहज हुनेछ। भोटेको चाहिँ त्रिशुली हिमगढी र

sorry, but Carpool apron jar, the chandras, summer, thai, party, kato, bhai, book, हिमालयले बनाएको गल्छी वितरणले खण्डमा ट्राक खोलिएको र रसालाई पुनः सडक सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ। यस खण्डमा बेल ब्रिज राख्ने काम भइरहेको छ। त्यसैगरी दार्जिलिङ सडक खण्डमा पहिलो सफा गरेर यथा पूर्ण रूपमा संसाधनमा ल्याइएको छ। दोस्रो साता रोशनी खोलाको बाढीले क्षति पुर्याएको टिपी राजमार्ग विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्र्याक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि

0: नाथ कैसे बनी प्रसारण बजरे को साझा खबर में संरक्षण को नाम में बाजार आतंक किसान शास्ति
1: संरक्षण को नाम में संरक्षण ही गर्नुपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको रातो बाँदर दुम्सी बेल यस्ता जनावरहरूले पढ्ने मौका पाए।
0: कर्णालीमा वर्षौं पुराना योजना अलपत्र साथ सहायता खबर र कार्यक्रम पनि बाँकी नै छन्। सिआइएमको साझा खबर सुन्दै गर्नुहोला।

पानीको स्रोत भन्दा केही टाढा गहिरो खाल्डो खनिका अथवा यसरी गाड्दा निसङ्ग

सर्विस कारोबार दैनिक में बिजुली को बिल ऑनलाइन तीर्ने को संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या आकार बढ्दै गएको छ। हरेक वर्ष जसो अनलाइन अथवा डिजिटल माध्यमबाट

0: सदस्यों के संभावित रामदूरी का आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो दावीलाई सतर्क रहन आग्रह गरेको छ। दूतावास स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थामाथि विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
1: नेपाली फुटबल टोली फिफा वरियता स्थानमा फस्किएको छ। विश्व फुटबलको सार्वजनिक कार्य फिफाले आज अध्यावधिक टोलीको वरियता अनुसार नेपाल एक स्थानमा फस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको आगामी बोर्ड बैठक नेपालमा पनि तय भएको छ। नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले

स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।

0: sorelle avşet maşın tutmayın. Yeni bu kavaş maşıdaki rolü hatta sarap olan ve doktor arıbını da
1: nasıl?
0: İyi, buyur arzlar. Kurupanı yağı kapatın ya, bani bana kanı sonra satsı var ama. Oğuşka satsam. Yeskara ki gorma kaynı, pol ful, tırgani, dar, onda, यसले गर्दै खाजा खाएर भने पानी परिहाल्छ कि
2: विद्यालयमा जङ्गफुडलाई निरुत्साहित गरौँ खुसीलो खानालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि जङ्गफुड बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ इन्टरनेसनल नेपाल
3: साथै च्याल टिभी एपमा हेर्नुहोस् दुई सय मोबाइल एचडी र एस

साझा खबरमा अब बाजार व्यवस्थापनको कुरा। पछिल्लो समय बाजार व्यवस्थापन

विकास है। ये जो रहे को विश्व दृश्य दिवस को संदर्भ कार्यमा यो कार्टुन राजेश मानन्दले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यसो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि

सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुपर्दा चाहिँ प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशुको थाहा भइदिमा

जनता

सरकारले पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सडकहरूलाई चाहिँ तारो गर्ने हाम्रो प्राथमिकता पहिलो सडक नै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँचवटा जिल्लामा चाहिँ विशेष गरेर मौसमी फलफुलहरू फलफुलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति धेरै प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च पर्छ होइन आर्थिक आमदानी चाहिँ जो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी लेभलबाटै उठेर हामी कुनै मध्य क्षेत्रहरूमा कुनै चाहिँ

Yeah.

0: सहयोग सहयोगमा भएको विषयले उहाँ अलिकति प्रयास गरौँ न, लगाइदिए हुन्थ्यो
1: सन्दर्भमा उहाँलाई हेरेर

भगवान् द्वारा लिन पनि पर्ने गति सजिलो हुँदो रहेछ। एक नभए त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ चाहिन्छ नि, कति विषयवस्तुहरू कति किसिमले हेरिहाल्यो पनि गर्ने गरेछ, तर त्यो हेर्ने मात्र हो, त्यो हेर्ने त्यहाँका थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामी साझा गर्नैपर्छ। र साधारण हामी अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने, अब हामी अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तपाईँ हस्पिटलहरू सूचित राख्नु पऱ्यो, त्यो पन्ना ठाउँको पन्ना रिपोर्ट अनुसार भन्नु पऱ्यो। तपाईँ निजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच साल गरेर निजीसँग कुरा गर्दा उहाँले यसो भन नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पऱ्यो, स्रोत खुलाउनु पऱ्यो। त्यो स्रोत गलत पनि हुन सक्छ भने त्यो पन्ना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइरहेँ त, पन्ना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषण गर्ने पनि भन्छ। र नम्बर टू चाहिँ के छ भने, अहिले चाहिँ त्यहाँ संसद ठुलो मान्छेको नीति आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तर जो रहनु भएको छ नि

हामीभन्दा 50 औं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टरनेसनलहरूले हाम्रो सुन्नुहुन्छ होइन, त्यसपछि उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ

Yeah, I like.

पानी उठाने ढाले पछि किसानहरू चिन्तितका छन्। खेतमा पानी जम्दा भनेको थान सेहामा समेत समस्या भएको छ। शुभ बिन्दु चौधरीको एक रिपोर्ट।

Thank you.

निश्चित गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक

0: श्रेष्ठ भेदमा आयो
1: हिँड्ने समय लागेछ है तपाईँकै चिर परिचित श्रेष्ठ हेर्न भेदमा विभिन्न किसिमका हिन्दी बालिका दिल विजयहरू आइसकेको छ।
0: दुई जातमा सुसकिनो कल्पी उन्नत जातमा मरन्ती क्या लोकल केराउ सिक्किम अर्को केराउ चना हाजमा दसिम घाँस गहुँ च्याउको बिउ

0: Say Grizzelli Sundays. आजको वाइसको छलफल सुरु गरौँ न त आज हामी पहिलो जाने फुटबलको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
1: हेर्नुहोस् बिरानो सुक्खा जमिनमा पानी रसाउने जमिन रुखको फुलले राजा फाट्ने वा कहिले फाटेको छ भने राजा पराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है.
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा धमिलो हुने रुख र बिजुलीका कोडहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ.
0: पहिलो जाने संकेत थाहा पाएर के भन्नु बस्तीमा सुन्न सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै ल्याइहाल्नु भएन.
1: यस्तो गति चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अल्लो गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ.
0: हो उहाँले भनेको कुरा सही हो. ज्यान माथि पो छ ज्यानै नभए

छूट र निशुल्क क्षेत्र

0: ఎదుర్కొంటారు.
1: రేడియో ద్వారా సందేశ్.

Thank you.

Thank you.

Thank you.

0: سریع سریع مردی امروز زندگی و سنگو چند هستری خودی امروز اون مخصو ایمان کو سریع سریع چندی امروز بکی ایمان کو ایم سریع انی فکی امروز
1: आयो श्रेष्ठ एकाग्रता आयो
2: हिन्दी समय लागे सबै तपाईँकै चिर परिचित श्रेष्ठ एकाग्रता विभिन्न किसिमका हिन्दी बालिका दिल बिजहरू आइसकेको छ
1: कल्पोरी उन्नत जात मनोरञ्जी केराउ लोकल केराउ सिक्किम अर्किड केराउ चना राजमा मसिन घाँस गहुँ च्याउको बिउ बालुको बिउ रसुनको बिउ
2: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोटेकमा पाइन्छ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
3: भन्नुभयो नि मिस्टेक घर वरिपरि दुलोहरू खुल्ने र साफ सफाइ नदिनालामा

0: तेरी कभी सब कभी तर दूध को मूल्य पाने पर
1: तपाईँले दुध डेरीमा लगेको 15 दिनमै दुधको पैसा पाइहाल्नुहुन्छ क्या
0: नानी
1: त्यति मात्रै कहाँ हो

0: ही पशु दाना माछा दाना औषधि प्राण चक्कर विषादी बिउ बिजन मर्खा तथा कृषि औजार समेत उपलब्ध छ। सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमै रहेर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमार तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए किसानले त साँच्चीकै धेरै सुविधा रहेछ।

0: खाना पनि तपाईँहरूले तिप्पन्न उनासी पचहत्तर र अठानब्बे चालिस सत्तालिस उनसत्तरी पच्चिस
1: सप्लिमेन्ट

সবাই খাও খাতে সবাই অনেক সারা সম্বন্ধে

0: त्यो कुरा सुन्छौ। हेर्नुहोस्, बिरामी र सुक्खा जमिनमा पानी र सब्जी जमिन रुखको फुल्ने राजा पाटिँदा पहिले फाटेको छ भने राजा खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्ट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्नु सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका समस्यामा निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो कल्पितै झुक्किएर पनि गर्नु हुँदैन।

मैले भनेको कुरा सही हो, ज्ञान मात्रै मात्र ज्ञान नभए के हो

0: सबैको लागि पुरै सेल दान राख्ने
1: हाम्रो टिमको तातो

गर्ने रोज्न पाइने मथुरा सरकारी तथा फलफूल पसल पूजा वर्तमान चाड पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा बाहिर स्वस्थ

Thank you.

Thank you.

0: अवस्था मनुष्य निर्माण गर्ने समय हो।
1: लागु पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
0: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो प्रभाव।

Thank you.

Thank you.

Thank you.

vittoria.

Salamos e Deus nos traz a paz.

बिहानी समयमा कुरा गर्न सम्भावना रहेको छ।

सम्भावनाहरूमा उसले गंगाजी सुकु प्रवेश गराएको अन्त्य ठाउँमा बागमती र गंगाजी प्रवेश गराएको एउटा ठाउँमा ए पानी पर्न सम्भावनाहरूमा कार्य चरित्र विभाग दिख

Happy New Year.

Thank you.

sufrir viendo su antojo, como a...

Сам по себе,

Thank you.

0: ಸ್ವಸ್ಥರ ಉದ್ಯೋಗ ಭವಿಷ್ಯ ಇರುವುದು.
1: ರೇಡಿಯೋ ಉಗ್ರವಾದ ಸಂಕ್ಷಿಪ್ತ

Thank you.

सरकारी का सम्पर्क भएको कसैलाई

0: विकासा पर्थ विषय हो एक प्रख्या गरेका जुन खासले गर्दा सम्बन्ध घरभित्र भइसकेको यी प्रक्रिया निर्माइसकेका पाछाडि आफ्नो भित्रमा
1: Thank you.

0: आयो श्रेष्ठ ग्रहमा आयो
1: जुनै समय लागि सबै तपाईँकै चिर परिचित श्रेष्ठ ग्रहमा विभिन्न किसिमका हिउँदे बालिका बिउ बिजनहरू आइसकेको छ।
0: टोरी जातमा सुखेती लोकल टोरी उन्नत जातमा मुरन्ती केराउ लोकल केराउ सिक्किम अर्खेल केराउ चना राजमा बर्सिम खास गहुँ च्याउको बिउ आलुको बिउ लसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोफेट पासवाडी किसान चुकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दुध बोकेर घटातिर जानु भएको खै के गर्ने दुधको मूल्य कहिले पाइन्छ।

비유비는 무역하드다 규슈우다서니 두클럽다서

하나님의 도가 지어 일반화 원하시고자

कार्य अत्यावश्यक सेवाहरू अनि बाटै दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज पौडेलले चट्टान तथा बिना अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन आवश्यक जनशक्ति औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरे सकिएको जानकारी दिनुभयो।

0: व्यवस्थापनको सँगमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकले सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमी सिन्हा
1: हस्ताक्षर गर्न स्वीकृति दिए। इटौली चट्टामा बसोबास गरिरहेका व्यक्तिहरूसँग

संकटको रास्ताको सहाय गर्ने गर्नेको सहाय गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अनुसार घटस्थापना शनिबार फुलपाती र विजयादशमीको टिकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी सेवा खटिमोडाले सीएलएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङ स्थित गरौदीमा सडक पासेका सवारी अवसर प्रभावित भएको छ। जिल्ला प्रहरीकाले धादिङका अनुसार सडक पासेका दुईटा फेरि सडक अवरुद्ध भएको हो। सडकको बीच भागमा चिना परेर पासिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएमले बताउनु भयो। सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाडीले टस्से जितेका थिए। त्यस्तै टस्से तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। यो कार्यक्रम बीच खेलाडी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।

0: बाढी पतिको पसल फेरि ठाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवी घाटकी नागी भण्डारी। तपाईँ उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईँले लाभ गराईका लागि फारम त भरिसक्नु भयो होला, तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नु भयो कि छैन?
1: गाउँपालिकाले लिएको प्रथम रहेको चाहिँ प्रारम्भिक कुरा भयो हो। यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भने हामी सुनिरहेछौँ, को चाहिँ घर भाडा गर्न चाहन्छ, को चाहिँ अस्थायावास गर्न चाहन्छ भन्ने कुरा मात्रै हामीले लिनु पर्यो। र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरिरहेको छ भन्ने र मोटामोटी घर कताको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै हामीले डाटा लिइरहेछ। तर डिटेल डाटा पनि राष्ट्रिय आयोगले दिएको तथ्याङ्क छ। यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसरी भर छुट्याउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ, उहाँलाई सम्पर्क गर्नुहोस्। उहाँको अहिले डाटा लिएर फर्केर बेच्नु भएको छ र उहाँको सम्पर्क नम्बर हामीहरूसित छ। र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्न पनि व्यवस्थापनका महत्वपूर्ण कामहरू छन्। यी चाहिँ मानव जीवनमा पारेका बहु पक्षहरू छन्। त्यो पक्षलाई सुरक्षित गर्न पर्ने कामहरूमा पोस्ट र डिजास्टर जुन चिज सक्यो त्यो चिजको छुट्यो भनेदेखि हामी चाहिँ सोचाउँदैछौँ। त्यो चाहिँ नछुट्ने गरी तपाईँले बोलिनु भएको अनुरोध गर्न चाहन्छु।
0: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जति सक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है। रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष राम प्रसाद अहिले पृथ्वी राजमार्गको घाटी स्थित गलौतीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ। यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला। यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन।

Thank you.

ya, pues aquí es algo de la cruz.

0: गर्दाखेरि तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरिनुपर्छ भने प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा खरिदिमा अथवा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए किसानलाई त साँच्चीकै थियो

एक पटक मलाई सेवा गर्ने मौका दिनुहोस्।

छाई

Thank you.

Thank you.

0: पूरे कार्य सम्पूर्ण आपूर्ति प्रणाली अवरोध हुँदा प्रभावित क्षेत्रमा आउने दिनमा पनि खाद्य असुरक्षाको खतरा बढेको छ। यस्तो अवस्थामा खाद्य असुरक्षा संशोधन के गर्न सकिएला भनेर हामीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना राईलाई सोधेका छौँ।
1: Thank you.

अपनी इच्छा व्यक्त करना, उनकी विवेकता जब हम

तपाईँले विस्मरेको वाक्यमा उत्पन्न आएको सुनि गर्नुपर्छ। के म हामी केही कुरा चित्त नबुझेको अवस्थामा विश्वसँग उठेको छ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त। तपाईँले आज यो भागमा आफ्नो इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहे नबिर्सिनुहोला है। पहिले सुन्नु पर्यो बोलीचालीलाई सही गर्ने गरी अङ्ग्रेजी भाषा सिकाउनु।

0: सिक्छौ। सुरुमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के हुन्छ त्यो सुनाउ है त, अनि उनीहरू मध्ये कसलाई चाहिने भन्न लागेको छ त्यो ख्याल गर्नुहोस् है।
1: I've come down with the flu. You're just getting over a sore throat.
0: Oh, it's so wicked I need to go to the restaurant. Only getting over when they face pressure. You can't get over an illness. It's got to be a little bit of a disease. You are a little bit of a disease. यदि तपाईँ कन्टिन्युस फर्म एन्ड गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा कामचोट राखेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त,
1: कुनै
0: खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण
2: स्वरूप
0: यसको अर्थ यस्तो छ, आफूले छानेको साथी नपाएपछि उहाँ दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुने हुनुहुन्छ। हामीले सुरुमा सुनेका तिनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भएर भनेका थिए, उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कुल भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुगा लागेको जनाउन ती शब्दहरू

0: सकिन्नछन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।

0: Fatality Sunday.
1: Gracias.

Isso é ficar aqui. Para todo mundo de pau, não pode nem.

0: सुन्नुहोस् तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गर्नुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशु तथा पानी बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: सुविधा
0: हो त दुध बेच्नु भने सम्झनु सहायता।

पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि

0: डिसिजन कर दिए तब दुख का मूल्य पाऊ पर
1: Thank you.

86, 128 हो, एक पटक

Thank you.